तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भने थोरै थोरै जिउने गरेको छु। मुटु पोल्ने रहेछ नि भत्भती, तिम्रै पिरले भइरहेछ यो गति, माया रोगै पिर्थ्यो।

Thank you.

0: स्मार्ट मान्छे स्मार्ट तरिका प्रभु बैंकको मोबाइल
1: ब्याङ्क असली ओपीसी सिमेन्ट सिन्स 2003
2: डिश होम फाइबर नेट एक सही कनेक्शन
0: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दिए जस्तो
1: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा
3: बेरोजगारीलाई हराउँ देशका जितौ
4: रोयल ब्याङ्क खुसी बाँडे वर्ष खुसी
5: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध 49 बागलुङ ज्वेलर्स न्यू रोड काठमाडौँ
6: ल बाबु हजुरकै हाड भरोसामा फुलमाया आएकी छ गाउँको मान्छे ठाउँमा हुनुहुन्छ ठाउँको मान्छे गतिलो हुन्न भन्छन् भर्खरकी फुल जस्ती छ फुलमाया बाटो बिराउली दिशा देखाउन है बाबु धर्मै लाग्ला
7: हुन्छ हुन्छ पिर नगर्नु म छु
8: दाइ यहाँ बस्नुहुन्छ र
7: बस बस हामीलाई त बानी भइसक्यो यहीँबाट गाडी लाग्छ गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ मैले सालसँग कुरा गरिसकेका छु मान्छे राम्ररी छ भन्दै छु काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ किराना पसलको दिदीलाई कोठा खोज्न भनिसके तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछ 5-7 दिनमा सबै सेटल हुन्छ
8: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा चल्न पाए त है
7: चलिन्छ कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न देख्यो ठाउँ पाइयो सर हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको र त एक दिन चलाउँला भन्ने छ पिर नगर म छु

0: नाम?
1: सकम्बरी.
0: सकम्बरी?
1: हजुर. तपाईँको नि?
0: सुयोगवीर.
1: सुयोगवीर
0: जोसुपार. बाइ द वे आम देव
1: डिरेक्टर.
0: म तिमीलाई मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु.
1: अनि डिनर चाहिँ गर्नुहुन्न?
0: आर्ट्स मोड लाइक्स.

0: लाज लाग्दैन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी छि, कतिन्जेलो यो दलदलमा गालामा रस सन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने?
1: यस्तो मान्छे कस्तो मान्छे दाई? के फरक छ र तपाईँ र ती मान्छेहरूमा? फरक छ र? फरक छ र? यता हेर्नुहोस्, फरक छ र दाई? तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो, सहयोग गर्नुभयो, सस्तोमा पर्नुभयो। उनीहरूले मेरो अभावको फाइदा उठाए, मूल्य तिरे, महँगोमा परे, यही हो फरक। तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको? आमाले छोरी पाए भनेर बाउले अर्की लिएर हिँड्यो, परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो। एउटा राम्रो कलाकार बनौँला, नाम कमाउँला, दाम कमाउँला, घर परिवार हेरौँला, बहिनीहरू पढाउँला भनेर आएकी होइन? तपाईँहरूले होइन मलाई बाध्यतामा पुर्याएको।
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने, इज्जतै फाल्ने?
1: कहाँ लेखेको छ र दाई इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर, पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ? तपाईँहरूको चाहिँ इज्जत जाँदैन, पाप लाग्दैन? पाप लाग्छ भने हामी सबैलाई लाग्छ। मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ, मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ। र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सकम्बरीजी बोल्नुभयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा?
0: राजनीतिमा?

0: উঠা মাজা কিং, ও মাজে কিং।
1: মি
0: ঘরে নাই যাইছা কা?

0: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो।
1: लुम्बिनीमा एमालेका मन्त्रीको सामूहिक राजीनामा, उत्पादन र सुशासनमा कर्णाली प्रदेश सरकारको जोड़,
2: निजी अस्पतालमा स्वास्थ्य बीमाको सुविधा कटौती।

0: मात्र गर्न बोर्डको सर्कुलर, जेएनजी आन्दोलनमा राष्ट्रपति कार्यालयबाट गायब पारिएको हात्तीको दारा बरामद, पाँचजनामाथि अनुसन्धान शुरू।
1: थाइल्याण्डले सीमाबाट सम्झौता खारेज गरेपछि कम्बोडिया कानूनी लड़ाईमा संयुक्त राष्ट्रसंघ अन्तर्गत मध्यस्थता प्रक्रिया शुरू। टाइफुन जाङ्वेका कारण जापानमा उच्च सतर्कता, बाढ़ी र पहिरोको आपतकालीन चेतावनी जारी।
0: र आईसीसीको नयाँ टी20 वरियता सार्वजनिक, ब्याटिङतर्फ कुशल भुटेलको स्थानमा सुधार, अलराउण्डरमा दिपेन्द्र सिंह ऐरी पाँचौं स्थानमा झरे। नेपाल सुपर लीग आगामी सेप्टेम्बर 5 हुने, 3 नयाँ टोली थपिने। नेदरल्याण्ड भ्रमण अघि जर्सीसँग नेपालको अभ्यास श्रृंखला तय।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। न्यायाधीश नियुक्ति सम्बन्धी फैसला गरौं सम्बन्धी खबरबाट, सर्वोच्च अदालतले विभिन्न कारणले न्यायाधीशहरूको पद रिक्त भएमा संविधान र कानूनले तोकेको समय सीमाभित्रै नियुक्ति प्रक्रिया पूरा गर्न न्याय परिषदलाई आदेश दिएको छ। न्यायाधीशहरू हरिफ भुइँयाल र विनोद शर्माको इजलासले गरेको उक्त फैसलाको पूर्ण पाठ सर्वोच्चको वेबसाइटमा सार्वजनिक गरिएको हो। 2 अघि जेएनजी आन्दोलनका कारण कागजात जनेकाले पूर्ण पाठ तयार हुन सकेको थिएन। अदालतले कानूनले निर्धारण गरेको समय सीमामा न्यायाधीश नियुक्त हुन नसके न्यायपालिका पूर्ण क्षमतामा चल्न नसक्ने र यसले न्याय क्षेत्रको सार्वजनिक विश्वासमा ह्रास आउने उल्लेख गरेको छ। हाल सर्वोच्च अदालतमा 3 र उच्च अदालतमा 2 मुख्य न्यायाधीश सहित 3 न्यायाधीशको पद रिक्त रहेको छ।
0: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्यायिक सुशासन र जनआस्था अभिवृद्धिका लागि न्यायालयमा बिचौलिया प्रभाव, अनुचित पहुँच र अपारदर्शी व्यवहारप्रति शून्य सहनशीलता अप्नाइने घोषणा गर्नुभएको छ। सर्वोच्च अदालत बार एसोसिएशनद्वारा आयोजित आफ्नो स्वागत तथा निवर्तमान प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको विदाई कार्यक्रममा उहाँले अदालतप्रतिको विश्वास फैसलाको परिणाममा मात्र नभई समग्र न्यायिक प्रक्रिया कति स्वच्छ र निष्पक्ष छ भन्ने कुरामा निर्भर रहने बताउनु भएको हो। मुद्दाहरू बारम्बार स्थगित हुने र हेर्न नभ्याइने सूचीमा पर्ने समस्याले जनआस्था घट्ने जोखिम औल्याउँदै प्रधान न्यायाधीश शर्माले तोकेकै दिन सुनवाई हुने वातावरण बनाउन आफ्नो प्राथमिकता रहेको स्पष्ट पार्नु भएको छ। पुराना मुद्दालाई प्राथमिकता दिने बताउँदै उहाँले न्याय सम्पादनलाई छिटो छरितो, पारदर्शी र कम खर्चिलो बनाउन सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिने बताउनु भएको छ।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि पार्टीको नेतृत्व नसम्हाली बीचमै विश्राम नलिने प्रश्न पार्नु भएको छ। काठमाण्डमा आयोजित पार्टीको 2 कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू अनुकूल वातावरणमा प्रधानमन्त्री खान मात्र अध्यक्ष नबनेको भन्दै विषयमा झोला फ्याँकेर हिँड्ने आशंका नगर्न आग्रह गर्नुभयो। उहाँले पार्टीलाई सफलतामा पुर्याएर मात्र विधान सम्मत रूपमा विश्राम लिने स्पष्ट पार्नु भएको छ। एमालेभित्र नेतृत्व पुनर्गठन र हस्तान्तरणको माग उठिरहेका बेला अध्यक्ष ओलीले त्यसको कडा प्रतिवाद गर्नुभएको हो। कार्यशालामा उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई विविधता र फरक मतलाई सम्मान गर्ने राजनीतिक पार्टीका रूपमा अघि बढ़ाउनु पर्ने धारणा राखेपछि अध्यक्ष ओली आक्रामक रूपमा प्रस्तुत हुनुभयो। आफ्नो विकल्प खोज्ने र गुटबन्दी गर्ने नेताहरूलाई चेतावनी दिँदै ओलीले पार्टीको नीति र विधान उल्लंघन गरे कड़ा कार्यवाही हुने चेतावनी दिनुभयो। सोही अवसरमा उहाँले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण गरिसकेको जानकारी दिँदै उहाँलाई पार्टीमा सक्रिय बनाउने संकेत समेत गर्नुभएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा व्यक्त गर्नुभएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर सांसदहरूले विरोध गरेपछि राष्ट्रिय सभाको बैठक आज पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भयो। बैठक शुरू हुन साथ सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता हुनुपर्ने माग राख्दै नाराबाजी गरेपछि बैठक आगामी जेठ 26 लागि स्थगित भएको हो। यही अवरोधका कारण यसअघि सोमबार र मंगलबारको बैठक समेत प्रभावित भयो। आज बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय सभाका सदस्यहरूले नेपाल भारत सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयासमा जोड़ दिन आग्रह गर्नुभएको छ। ऐतिहासिक तथ्य र प्रमाणका आधारमा

0: गर्न सरकारलाई सुझाव दिँदै नेपाली कांग्रेसका सांसद सुनिल बहादुर थापाले स्थापित कूटनीतिक संयन्त्र मार्फत नै निकास खोजिनुपर्ने बताउनु भएको हो।
1: संघीय संसदको कानून न्याय तथा मानवाधिकार समितिले आफ्नो नयाँ कार्यविधि सर्वसम्मतिले पारित गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले सदस्यहरूबाट प्राप्त सुझाव र प्रतिनिधि सभा नियमावलीका नयाँ व्यवस्थाहरूलाई समेटेर कानून न्याय तथा मानवाधिकार समितिको कार्यविधि 2083 पारित गरेको हो। समितिकै सभापति समीक्षा बास्कोटाको अध्यक्षतामा बसेको बैठकमा सांसदहरूले विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारलाई आवश्यक निर्देशन र दबाव दिनुपर्नेमा जोड़ दिएका छन्। यसै गरी प्रतिनिधि सभा अन्तर्गतकै शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले आफ्नो कार्य सम्पादनलाई प्रभावकारी बनाउन 6 विषयगत उपसमिति गठन गरेको छ। आज सिंहदरबारमा बसेको बैठकले उपसमितिहरूको गठन गर्नुका साथै तिनीहरूको कार्यविधि र आचार संहिता समेत पारित गरेको हो। समितिकी सभापति डाक्टर ओजस्वी शेरसनका अनुसार परामर्श, स्वास्थ्य, शिक्षा, विज्ञान प्रविधि, संचार र खेलकुद सम्बन्धी गठित समितिहरूमा सांसदहरू महावीर पुन, डाक्टर तोसीमा कार्की, पुकार बम र रमेश कुमार मल्ल लगायतलाई जिम्मेवारी तोकिएको छ। सबै उपसमितिहरू सभापतिको मातहतमा रहनेर तिनीहरूले आफ्नो क्षेत्रको अध्ययन तथा अनुगमन गर्नुपर्नेछ।
0: मधेस सरकारले मन्त्रालयको संख्या घटाउन गृह कार्य शुरू गरेको छ। मन्त्री परिषदको बैठकले अर्थमन्त्री युवराज भट्टराईको समन्वयमा 3 सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलको सदस्यहरूमा सचिवद्वय पार्वती शर्मा र ओमनाथ पौडेल रहनु भएको छ। सत्ता साझेदार 3 दलबीच भएको 15 फुटे सहमति अनुसार मधेसमा हाल कायम रहेका 12 मन्त्रालयलाई घटाएर 9 सीमित गर्ने तयारी छ। उता लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। एमालेका तर्फबाट सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, सिंचाई मन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारूले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सामूहिक राजीनामा बुझाउनु भएको हो। कंग्रेस र एमाले बीच सरकार पुनर्गठन र आलोपालो नेतृत्वको विषयमा छलफल चलिरहेको अवस्थामा एमाले आफ्ना मन्त्रीलाई हेरफेर गर्न यो कदम चालेको हो।
1: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बैठकमा प्रदेश प्रमुख यज्ञराज जोशीले नीति तथा कार्यक्रमका प्राथमिकता सार्वजनिक गरेपछि उहाँ अस्वस्थ भएका कारण मुख्यमन्त्री यमलाल खडेलले संसदमा यसको पूर्ण पाठ वाचन गर्नुभयो। सार्वजनिक नीति तथा कार्यक्रमले समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन लक्ष्यलाई मुख्य प्राथमिकतामा राखेको छ। यो 2 पञ्चवर्षीय योजना र बजेटका सिद्धान्तहरूमा आधारित रहेको छ। कृषिको उत्पादन र उत्पादकत्व बढ़ाएर खाद्य बालीमा आत्मनिर्भर बन्ने तथा निर्यातलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ। साथै दिगो सड़क सञ्जाल, खानेपानी, सिंचाई र ऊर्जा क्षेत्रको विकासलाई जोड़ दिएको छ।
0: नयाँ सार्वजनिक सवारी साधनको दर्ता प्रक्रिया रोक्ने संघीय सरकारको निर्णयका बीचमा बागमती प्रदेश सरकारले भने सवारी दर्तालाई निरन्तरता दिने भएको छ। बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले सवारी साधन दर्ताको अधिकार प्रदेश सरकारमै क्षेत्र अधिकारभित्र पर्ने उल्लेख गर्दै यातायात कार्यालयलाई दर्ता प्रक्रिया नरोक्न निर्देशन दिनुभएको हो। संघीय सरकारको निर्णयले अन्यल बढ़ेको भन्दै यातायात कार्यालय र व्यवसायले गुनासो गरेपछि प्रदेश सरकारले यस्तो कदम चालेको हो। बागमती प्रदेश सरकारले संघीय सरकारको पत्रमाथि अध्ययन भइरहेको र तत्कालका लागि व्यवसायको समस्यालाई ध्यानमा राख्दै कार्यालयहरूमा साबिक बमोजिम नै काम सुचारू राखिएको जानकारी दिएको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्याग गरेका नेता डाक्टर धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको वर्तमान केन्द्रीय कार्य समितिले आफ्नो वैधानिकता गुमाएको दावी गर्नुभएको छ। एक अपील जारी गर्दै डाक्टर राणाले पार्टीको विधान अनुसार थपिएको 6 महिनाको समय सीमा समेत गत जेठ 19 समाप्त भइसकेकाले पार्टी वैधानिक संकटमा परेको उल्लेख गर्नुभएको हो। राणाले अध्यक्ष राजेन्द्र लिङदेनको कार्यशैलीका कारण पार्टीले आफ्नो शाह गुमाउँदै गएको आरोप लगाउनु भएको छ। उहाँले नेतृत्वको अकर्मणीयताका कारण पार्टीका साथीहरूले धमाधम पार्टी छोड़िरहेको र विश्वासको संकट चुलिएको जिकिर गर्नुभएको छ।

0: account open. Activate any carobar. Sacile sanga. Busy life easy, but now they hurry din. Global smart plus life ko pesma banking.
1: दाई एक कप चियाको 30 रुपियाँ कस्तो महँगो आजकल त केही कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाइ अब एनसेलमा पैसा असुल
1: हो र
2: हो नि एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
1: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
2: आजै #123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस् एनसेल नेपालकै लागि
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाँकी खबर स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थालाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको मात्र बीमा सुविधा अन्तर्गत उपचार गर्न निर्देशन दिएको छ वित्तीय स्रोतको अभावलाई मध्यनजर गर्दै बोर्डले अर्को निर्णय नभएसम्मका लागि निजी अस्पतालहरूबाट प्रदान गरिने आकस्मिक बाहेकका अन्य सबै स्वास्थ्य सेवा स्थगित गरेको छ बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर पवन कुमार शाहका अनुसार बीमामा अतिरिक्त भार पर्ने गरी सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक उपचार सेवा प्रदान नगर्न अस्पताललाई आग्रह गरिएको छ यस्तै बोर्डले सेवाग्राहीहरूलाई पनि स्वास्थ्य कर्मी र अस्पतालमाथि अनावश्यक दबाव सिर्जना गरेर आवश्यकता बाहेकका अवस्थामा सेवा लिन बाध्य नपार्न अनुरोध गरेको छ
5: पर्वतको कुस्मा नगरपालिका दुई स्थित अर्माधीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ ग एक क 2929 नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध दुई प 3805 नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ दुर्घटनामा मोटरसाइकल चालक जलझला गाउँपालिका 9 बनाउली निवासी करिब 40 वर्षीय हीरा गर्भुजा र मोटरसाइकलको पछाडि सवार कुस्मा नगरपालिका एक मालढुङ्गा निवासी अन्दाजे 35 वर्षीय सुजन भण्डारीको मृत्यु भएको प्रहरीले बताएको छ
4: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि युएईको वायुसेवा कम्पनी फ्लाई दुबईले इच्छा देखाएको छ फ्लाई दुबईका जोखिम व्यवस्थापन सम्बन्धी उपाध्यक्ष एड्रियन लुकासको नेतृत्वमा आएको प्राविधिक टोलीले विमानस्थलको 6 घण्टा लामो विस्तृत स्थलगत निरीक्षण र प्राविधिक अध्ययन पूरा गरेको छ निरीक्षणपछि उपाध्यक्ष लुकासले पोखरा विमानस्थल प्राविधिक र सुरक्षाका हिसाबले पूर्ण सुरक्षित रहेको बताउँदै पोखरा दुबई दैनिक सीधा उडान शुरू गर्न कम्पनी इच्छुक रहेको बताउनुभयो उडानलाई मूर्त रूप दिन पर्यटन मन्त्री खड्गराज पौडेल फ्लाई दुबईका अधिकारी र पोखरा महानगरका प्रमुख धनराज आचार्य बीच पटक पटक छलफल भइरहेको छ
5: काठमाडौँको मनमैसुर टोखा क्षेत्रबाट प्रहरीले हात्तीको 4 धारासहित 5 पक्राउ गरेको छ पक्राउ गर्नेहरूमा राजीव महर्जन ठेक प्रसाद गुरूङ पूरन बोहरा आयुष महर्जन र सन्त बहादुर भुसेल रहेका छन् राष्ट्रपति कार्यालयको भित्तामा सजाइएको ती ऐतिहासिक धाराहरू गत भदौ 24 गते जेन्जी आन्दोलनका क्रममा चोरी भएको प्रहरीले जनाएको छ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद कुमार छेत्रीका अनुसार तारकेश्वरको मनमैसु बस्ने राजीवको घर नजिकै खाली जग्गा गाडेर राखिएको अवस्थामा दुईवटा र सन्त बहादुरको कोठाबाट झोलामा लुकाइएको थप 2 हात्तीको धारा बरामद गरिएको छ छापा मार्ने क्रममा महर्जनको कोठाबाट लागू औषध ट्रामाडोलका 150 क्याप्सुल समेत फेला परेको छ पक्राउ परेकाहरूमाथि प्रहरीले अनुसन्धान अघि बढ़ाएको छ
4: सरकारले स्थल मार्ग आउँदै नेपालभित्र नै सर्वसाधारणका लागि किनमेल गरेर ल्याउन पाउने रकमको सीमा बढ़ाएको छ नयाँ व्यवस्था अनुसार अब सीमावर्ती बजारबाट 500 मूल्यसम्मको सामान ल्याउँदा भन्सार महसुल लाग्ने छैन यसअघि यो सीमा मात्र 100 रहेकामा सरकारले त्यसलाई परिमार्जन गर्दै 500 पुर्याएको हो सरकारले जारी गरेको नयाँ सूचना अनुसार स्थल मार्गबाट सीमाना ओहोरदोहोर गर्ने व्यक्तिलाई अन्य कुनै विशेष सुविधा पनि दिइने छैन तर 500 मूल्यसम्मका गरायसी तथा निजी प्रयोगका वस्तुहरू साथमा ल्याएमा सम्बन्धित भन्सार कार्यालयका प्रमुखले औचित्य हेरेर महसुल नलिई छान्न सक्ने व्यवस्था गरिएको छ
5: का काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यका विभिन्न स्थानबाट चोरी भई फेला परेका 40 दुई भाग्रे सवारी साधन सम्बन्धी धनीलाई हस्तान्तरण गरेको छ। आज कार्यालयमा आयोजित कार्यक्रमका बीच ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले 25 मोटरसाइकल र 15 स्कूटर धनीलाई जिम्मा लगाउनु भएको हो। विभिन्न समयमा परेका निवेदन र सूचनाका आधारमा खोजी गर्ने क्रममा कतिपय सवारी साधन वास्तविक त कतिपय नक्कली नम्बर प्लेट राखेको अवस्थामा फेला परेका थिए। खबर अझै पनि बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। कोशी प्रदेशमा आर्थिक अनुशासनहीनता र बेरोजगारीको ग्राफ बढ़दै गएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 कोशी प्रदेशमा 58,63,83,000 रूपियाँ बेरोजगारी देखिएको हो। कोशी प्रदेशका 182 सरकारी कार्यालय, विभिन्न समिति तथा 26 अन्य संस्था गरी 208 निकायको लेखा परीक्षण गर्दा यो परिणाममा बेरोजगारी फेला परेको हो। प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फ मात्रै 27,45,00,000 भन्दा बढ़ीको प्रमाण कागजात पेश भएको पाइएको छ भने 14,65,00,000 रूपियाँ असुल गर्नुपर्ने सूचीमा छ।
2: नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाका संस्थापक शेयर धनी र उच्च व्यवस्थापकहरूलाई आफ्ना आपराधिक गतिविधिमा संलग्नता भए वा नभएको विस्तृत विवरण पेश गर्न निर्देशन दिएको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै नयाँ व्यवस्था लागू गरेको हो। संस्थाको चुक्ता पूँजीको 5% वा 50,00,000 रूपियाँ भन्दा बढ़ी शेयर स्वामित्व भएका लगानीकर्ता, संचालक तथा उच्च व्यवस्थापकीय पदमा नियुक्त हुने व्यक्तिहरूले यो विवरण बुझाउनु पर्नेछ। राष्ट्र बैंकका अनुसार लगानीकर्ता र व्यवस्थापकले स्वदेश वा विदेशमा कुनै मुद्दा मामिला अनुसन्धान कालो सूचीमा परे नपरेको सरकारी एउटा तथा राजस्व तिर्न बाँकी रहे नरहेको र स्वार्थको द्वन्द भए नभएको स्पष्ट पार्नुपर्नेछ।
1: शेयर कारोबार मापक नेस्ले परिसूचक आज सामान्य अंकले बढ़्यो। उतार चढ़ावका बीच नेस्ले परिसूचक 2.66 अंकले बढ़ेर 2,780.25 बिन्दुमा पुगेको हो। बजारमा सामान्य वृद्धि देखिए पनि कारोबार रकममा पनि उत्साह थपिदिएको छ। आज 5,73,81,00,000 रूपियाँ भन्दा बढ़ीको शेयर खरिद बिक्री भएको छ। आजको बजारमा विशेष गरी निर्जीवन बीमा समूहमा आकर्षण देखिएको छ। यो समूहको सूचक आज 3.37% बढ़ेर वैशाख 2 गते यताकै बिन्दुमा पुगेको नेप्सेले जनाएको छ।
2: अब विदेशका खबर। थाइल्याण्डसँगको लामो समयदेखिको समुद्री सीमा विवाद समाधानका लागि कम्बोडियाले संयुक्त राष्ट्र संघीय महासन्धि अनक्लोज अन्तर्गत अनिवार्य मध्यस्थता प्रक्रिया शुरू गरेको छ। थाइल्याण्ड सरकारले गत महिना सन् 2001 सीमा वार्ता सम्झौता एकपक्षीय रूपमा खारेज गरेपछि कम्बोडियाले यो कानूनी कदम चालेको हो। दुई देशबीच विवादित रहेको करिब 26,000 वर्ग किलोमिटर समुद्री क्षेत्रमा झण्डे 300 अर्ब अमेरिकी डलर बराबरको प्राकृतिक ग्यास र पेट्रोलियम पदार्थ रहेको अनुमान गरिएको छ।
1: पश्चिमी जापानको बाकायामा प्रान्तको दक्षिणी भागमा आज शक्तिशाली टाइफुन जाङमीले अवतरण गरेको छ। आँधीका कारण देशका विभिन्न क्षेत्रमा बाढ़ी र पहिरोको उच्च जोखिम बढ़ेपछि जापानको मौसम विज्ञान विभागले व्यापक सतर्कता अप्नाउन आग्रह गरेको छ। बाकायामाको कोजा नदीमा बाढ़ीको खतरा बढ़ेकाले आपतकालीन स्तरको चेतावनी जारी गर्दै स्थानीय बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान भनिएको छ।
2: अब खेलकुद। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको नयाँ T20I वरियतामा नेपाली टोलीका ओपनर कुशल फुर्तेलले दुई स्थान सुधार गरेका छन्। नयाँ वरियता अनुसार फुर्तेल 64 स्थानमा उक्लिएका हुन्। सिंगापुरमा जारी एसियन गेम्स छनौट अन्तर्गत चीन विरूद्धको खेलमा फुर्तेलले 43 बलमा 129 रनको उत्कृष्ट इनिङ खेलेका थिए। यस्तै ब्याटिङ वरियतातर्फ रोहित पौडेल 88 र आशिष शेख 96 स्थानमा छन्। यता अलराउण्डरतर्फ भने नेपाली टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी एक स्थान तल खस्कदै 5 स्थानमा पुगेका छन्। चीन विरूद्धको खेलमा ब्याटिङ र बलिङ दुवैमा अवसर नपाएका दिपेन्द्र 239 रेटिङ अंकका साथ वेस्ट इण्डिजका रस्टन चेससँगै संयुक्त रूपमा 5 स्थानमा रहेका हुन्।
1: नेपाल सुपर लीग फुटबलको 4 संस्करण आगामी 5 सेप्टेम्बरबाट शुरू हुने भएको छ। एनएसएलका अध्यक्ष श्रेयस कार्कीका अनुसार यसपटकको लीग देशव्यापी होम एण्ड अवे ढाँचामा सञ्चालन हुनेछ। प्रतियोगितालाई अझै व्यापक बनाउन हाल रहेका 7 क्लबमा 3 नयाँ क्लब थपेर टोलीको संख्या 10 पुर्याइने भएको छ।
2: र नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लीग 2 को तयारीका लागि जर्सीसँग 2 खेलको एक दिवसीय अभ्यास श्रृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघका अनुसार नेदरल्याण्डसमा आयोजना हुने त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको पूर्व सन्ध्यामा नेपाली टोलीले जर्सीमा प्रशिक्षण गर्ने र सोही क्रममा आगामी जुलाई 13 र 15 तारीकमा जर्सीसँग 2 अभ्यास खेल खेल्ने तालिका तय भएको छ। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको यो त्रिकोणात्मक श्रृंखला आगामी जुलाई 21-31 नेदरल्याण्डसमा सञ्चालन हुँदैछ, जसमा नेपाल, नामेबिया र आयोजक नेदरल्याण्डसँग सहभागी हुने।
1: जादा नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। न्यायाधीश नियुक्तिमा ढिलाइ नगर्न न्याय परिषदलाई सर्वोच्चको आदेश। न्यायालयमा बिचौलिया प्रभाव विरूद्ध शून्य सहनशीलता अप्नाइने। अप्ठ्यारो परिस्थितिमा पार्टी नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको घोषणा। आफ्नो विकल्प खोज्ने र अनुशासन उल्लंघन गर्नेमाथि कार्यवाहीको चेतावनी।
2: कानून समितिको नयाँ कार्यविधि पारित। संवैधानिक आयोगका प्रतिवेदन कार्यान्वयन गर्न दबाव। मधेसमा मन्त्रालय घटाउने तयारी। लुम्बिनीमा एमालेका मन्त्रीको सामूहिक राजीनामा। उत्पादन र सुशासनमा कर्णाली प्रदेश सरकारको जोड़।
1: निजी अस्पतालमा स्वास्थ्य बीमाको सुविधा कटौती। आकस्मिक उपचार मात्र गर्न बोर्डको सर्कुलर। जेएनजी आन्दोलनमा राष्ट्रपति कार्यालयबाट गायब पारिएको हात्तीको दारा बरामद। पाँचजनामाथि अनुसन्धान शुरू।
2: थाइल्याण्डले सीमा वार्ता सम्झौता खारेज गरेपछि कम्बोडिया कानूनी लड़ाईमा। संयुक्त राष्ट्रसंघ अन्तर्गत मध्यस्थता प्रक्रिया शुरू। टाइफुन जाउमीका कारण जापानमा उच्च सतर्कता। बाढ़ी र पहिरोको आपतकालीन चेतावनी जारी।
1: र आईसीसीको नयाँ टी20 वरियता सार्वजनिक। ब्याटिङतर्फ कुशल भुर्तेलको स्थानमा सुधार। अलराउण्डरमा दिपेन्द्र सिंह ऐरी पाँचौं स्थानमा झरे। नेपाल सुपर लीग आगामी सेप्टेम्बर 5 हुने। तीन नयाँ टोली थपिने। नेदरल्याण्ड्स भ्रमण अघि जर्सीसँग नेपालको अभ्यास श्रृंखला तय।
2: हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। राति 8 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: मलाई लाइभ पर्फर्मेन्स भन्दा पनि रेकर्डेड एमपी3 सुने जस्तो लाग्यो. मान्छेले मिक्सिङ गरेर हो कि जस्तो
1: लागेको
0: छ. तपाईँ तपाईँ स्टुडियोमा जानुभयो भने त्यहाँ मिक्सिङको मान्छेले दुःखै पाउँदैन. दामी दामी एकदमै राम्रो. कमेन्ट गर्नलाई केही पनि छैन.
1: जस्ट अडियन्सहरूको तिमी फेभरेट हुन्छ ब्रो. यु डिड फर द अडियन्स. थ्याङ्क यू म्यान. थ्याङ्क यू.

0: के खासमा मै दोषी हो कि मेरो पुरै भाग खुसी हो किताब कलम अङ्काली बोकियो जोड लेखियो सपना देखियो मेटिँदा पाइला मैले देखिन फाइदा आँखाले
1: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएमको समय हो अहिले साँझ 7 बज्यो
2: नमस्कार श्रोताहरू आज रहेको छ पाखरीबास एफएमबाट प्रसारण भइरहेको छ जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यक्रम

नागरिक समाजको सुरक्षा हाम्रो मूल कर्म, कानूनको निष्पक्ष पालना गर्नु हाम्रो धर्म। जय नेपाल, सत्य सेवा सुरक्षण। संघ परि रेडियो कार्यक्रमको पुनः प्रसारणमा म कार्यक्रम संचालक परिणय निरीक्षक

0: अभिवादन।
1: श्रोता, जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाबाट तयार पारिएको यो सङ्खुवा सभा प्रहरी रेडियो कार्यक्रमको पुनः प्रसारण तपाईँ पाखरीबास एफएम 104 MHz खाँदबारीबाट प्रत्येक महिनाको पहिलो र तेस्रो बुधबार साँझ 7 बजेको समयमा सुन्न सक्नुहुन्छ।
0: श्रोता, सङ्खुवा सभा प्रहरी रेडियो कार्यक्रमको पुनः प्रसारणमा सङ्खुवा सभा जिल्लाभित्र भएका विभिन्न घटनाहरूसँग सम्बन्धित प्रहरी समाचारको साथै नेपाल प्रहरी प्रधान कार्यालय सभ्य दृश्य शाखाबाट तयार पारिएको नाटक लालच एक सामग्री लिएर हामीहरू उपस्थित भएका छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा प्रहरी समाचार।
1: जिल्लाभित्र प्रहरीको सहज पहुँच नभएको ग्रामीण भेगमा प्रहरीको पहुँच वृद्धि गरी अपराधजन्य गतिविधि नियन्त्रण गर्न र आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले लामो दूरीको पैदल गस्ती परिचालनलाई तीव्रता दिएको छ। गस्ती परिचालनको क्रममा स्थानीय मानिसहरूसँग भेटघाट तथा छलफल गरी गुनासो पीरमार्काहरू सुन्ने र तत्काल गुनासो पीरमार्काहरूको सम्बोधन समेत गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाका प्रमुख प्रहरी नायक उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो। लामो दूरीको पैदल गस्ती परिचालन अन्तर्गत जेठ महिनाको 18 गतेसम्ममा जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभा तथा महातत समेतबाट 7 वटा गस्ती परिचालन गरिएको समेत उहाँले बताउनुभयो। लामो दूरीको गस्ती परिचालनबाट समाजमा प्रहरीको उपस्थिति रहिरहने भएकाले चोरी लुटपाट तथा जघन्य प्रकृतिका घटनाहरूमा कमी आएको समेत जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले जनाएको छ।
0: सम्मानित अदालतबाट भएको फैसला कार्यान्वयनतर्फ जेठ महिनामा जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दाका 5 जना फरार प्रतिवादीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी निजहरू उपर कैद तथा जरिवाना असुल उपर गर्न सम्मानित सङ्खुवा सभा जिल्ला अदालत चैनपुरमा पेश गरिएको छ। फैसला कार्यान्वयनतर्फ कर्तव्य ज्यान, लागू औषध, चेक अनादर, ज्यान मार्ने उद्योग र लिखित कृत्य गरी नागरिकता बनाएको मुद्दाका एक जना गरी 5 जनालाई पक्राउ गरी सम्मानित सङ्खुवा सभा जिल्ला अदालत चैनपुरमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो।
1: सङ्खुवा सभाको सिलिचोङ गाउँपालिकामा रुखोबाट लडेर 1 जनाको मृत्यु भएको छ। सिलिचोङ गाउँपालिका 4 घर भएका 58 वर्षीय हरिबहादुर राईको घर नजिकै रहेको बरको रुखमा चढ़ी घाँस काट्ने क्रममा अचानक लडी मृत्यु भएको प्रहरी चौकी माङ्तेवा सङ्खुवा सभाले जनाएको छ। जेठ 6 गते बिहान अन्दाजी 6 बजेको समयमा गाई वस्तुलाई घाँस काट्न भनी गएका राई बरको रुखमा चढ़ी घाँस काटिरहेको अवस्थामा अचानक रुखबाट लडी गम्भीर घाइते भएका हुन्। घाइते राईलाई स्थानीयहरूको सहयोगमा तत्काल उपचारको लागि जिल्ला अस्पताल खाँदबारी सङ्खुवा सभा ल्याइएकोमा उपचारको क्रममा जिल्ला अस्पताल खाँदबारी सङ्खुवा सभाले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। उक्त घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाबाट प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान टोली खटी गई आवश्यक अनुसन्धान लगायत घटनाको सम्बन्धमा थप बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले जनाएको छ।
0: इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा बैंकिङ कसुर चेक बाउन्स मुद्दा दर्ता भई फरार रहेका 1 जना प्रतिवादीलाई इलाका प्रहरी कार्यालय वाना सङ्खुवा सभाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा 5 थप्पड नगरपालिका 6 भिरकुना घर भएका 45 वर्षीय लाल बहादुर श्रेष्ठ रहेका छन्। इलाका प्रहरी कार्यालय वाना सङ्खुवा सभाबाट खटिएको प्रहरी गस्ती टोलीले विशेष सूचनाको आधारमा जेठ 8 गते श्रेष्ठलाई निजकै घरबाट पक्राउ गरेको हो। पक्राउ परेका श्रेष्ठलाई सोही दिन आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय इटहरी सुनसरी पठाइएको इलाका प्रहरी कार्यालय वाना सङ्खुवा सभाका प्रहरी निरीक्षक सुन्दर कुमार यादवले बताउनुभयो।
1: अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा लोड गरी ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय वाना सङ्खुवा सभाबाट खटिएको प्रहरी निरीक्षक सुन्दर कुमार यादव सहितको टोलीले चालक सहित एउटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ। 5 थप्पड नगरपालिका अन्तर्गतका विभिन्न नदी नालाहरूबाट अवैध रूपमा बिना अनुमति नदीजन्य पदार्थ ओसार पोसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जेठ 8 गते खटिएको प्रहरी टोलीले 5 थप्पड नगरपालिका 3 फच्याङबाट प्रदेश 1 02 003 त 918 नम्बरको

0: ट्रैक्टर सहित चालकलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको ट्रैक्टर सहित चालक भोजपुर जिल्ला भोजपुर नगरपालिका चारका 22 वर्षीय सुजन राईलाई आवश्यक कार्यवाहीको लागि सोही दिन पाँच कपर नगरपालिकाको कार्यालय बुझाएको प्रहरीक्षक सुन्दर कुमार यादवले बताउनुभयो। त्यसै गरी जेठ 11 गते विमानस्थल सुरक्षा गार्ड तुमलिङटार संखुवा सभाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक मनोज अधिकारी सहित खटिएको प्रहरी गस्ती टोलीले अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा गिटी र बालुवा लोड गरी ल्याउँदै गरेको अवस्थामा दुईवटा ट्र्याक्टरलाई खाँदबारी नगरपालिका 9 ढुङ्गे बिसौनेबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय संखुवा सभाले जनाएको छ। ढुङ्गा गिटी र बालुवा सहित नियन्त्रणमा लिएको प्रदेश 1-02-003 त 11-34 र प्रदेश 1-02-003 त 39-32 नम्बरको दुईवटा ट्र्याक्टरलाई सोही दिन आवश्यक कार्यवाहीको लागि खाँदबारी नगरपालिकामा बुझाएको जिल्ला प्रहरी कार्यालय संखुवा सभाले जनाएको छ।
1: अस्थायी प्रहरी पोस्ट पिलुवा खोला संखुवा सभाले लामो समयदेखि व्यवहारिसे अवस्थामा सड़क पेटीमा राखिएको एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। स्थानीय वासीहरूले को 23-19-59 नम्बरको निलो रंगको अपाची मोटरसाइकल लामो समयदेखि धर्मदेवी नगरपालिका 4-0 पोइन्टमा व्यवहारिसे अवस्थामा रहेको भनी अस्थायी प्रहरी पोस्ट पिलुवा खोला संखुवा सभामा जानकारी गराउन साथ खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकल नियन्त्रणमा लिएको हो। जेठ 11 गते नियन्त्रणमा लिएको उक्त मोटरसाइकल थप अनुसन्धानको लागि सोही दिन इलाका प्रहरी कार्यालय चैनपुर संखुवा सभामा बुझाइएको अस्थायी प्रहरी पोस्ट पिलुवा खोला संखुवा सभाले जनाएको छ।
0: विशेष सूचनाको आधारमा प्रहरी चौकी सिद्ध पोखरी संखुवा सभाबाट खटिएको प्रहरी टोलीले चैनपुर नगरपालिका 4 एक तान अवैध भरुवा बन्दुक फेला पारेको छ। जेठ 12 गते प्रहरी चौकी सिद्ध पोखरी संखुवा सभाबाट खटिएको प्रहरी टोलीले चैनपुर नगरपालिका 4 थाक्रे खोला नजिकै ढुङ्गाको ओडारमा लुकाई छिपाई व्यवहारिसी अवस्थामा राखेको एक थान खाली भरुवा बन्दुक सहित फलामको पाइप जस्तो देखिने वस्तु थान 1 बरामद गरेको इलाका प्रहरी कार्यालय चैनपुर संखुवा सभाले जनाएको छ। त्यसै गरी अस्थायी प्रहरी पोस्ट सभा खोला संखुवा सभाले 2 नाल व्यवहारिसे भरुवा बन्दुक बरामद गरेको छ। विशेष सूचनाको आधारमा चैनपुर नगरपालिका 11 टिमुरे भीर स्थित ढुङ्गाको ओडारमा लुकाई छिपाई व्यवहारिसी अवस्थामा रहेका 2 नाल भरुवा बन्दुक जेठ 13 गते अस्थायी प्रहरी पोस्ट सभा खोला संखुवा सभाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय संखुवा सभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। उक्त बन्दुक कसले के कुन उद्देश्यले कहिलेदेखि उक्त स्थानमा राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको समेत उहाँले बताउनुभयो।
1: संखुवा सभाको मकालु गाउँपालिकामा पहिरोको कारण उच्च जोखिममा परेका 2 घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। मकालु गाउँपालिका 2 रहेको कासुवा हाइड्रो पावर जाने कच्ची सड़कमा पहिरो जाँदा सोही ठाउँ बस्ने कृष्ण बहादुर घिमिरे र नरबहादुर चुवानको घर उच्च जोखिममा रहेको प्रहरी चौकी मकालु संखुवा सभाले जनाएको छ। जेठ 12 गतेदेखि आएको अविरल वर्षाको कारण पहिरो घरको आँगनसम्म आई जमिन भासिन गएकोले 2 घर परिवारलाई सुरक्षित साथ स्थानीय छिमेकीको घरमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय संखुवा सभाका कार्यालय प्रमुख प्रहरी नायक उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो। त्यसै गरी पहिरोको कारण सोही स्थानमा रहेको हेमान्द्री माध्यमिक विद्यालयको मुख्य प्रवेशद्वारमा रहेको 3 कोठे शौचालय भवनमा समेत क्षति पुगेको छ। विद्यालयको अगाडि लगाएको ग्याबिन तार जाली सहितको वाल पहिरोले धस्किएपछि विद्यालयमा समेत थप जोखिम भएको प्रहरी नायक उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो।
0: नजिकिँदै गरेको मनसुनलाई मध्यनजर गरी पूर्व तयारी तथा प्रतिकारको लागि जिल्ला विपद व्यवस्थापन समिति संखुवा सभाको आयोजनामा एक दिने मनसुन पूर्व तयारी संयुक्त अभ्यास सम्पन्न भएको छ। जेठ 14 गते नेपाली सेनाको इन्द्रदल गुल्म खाँदबारी ब्यारेकको सहकार्यमा खाँदबारी नगरपालिका 7 रहेको वेलफेयर डाँडा नजिकै बाढ़ी पहिरो तथा विपदबाट बस्ने उपायहरूको बारेमा नमूना अभ्यास प्रदर्शनी गरिएको जिल्ला परिकारले कार्यालय संघ कुवासभाका प्रमुख परिनायक उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो। बाढी पहिरो जस्ता विपद आउँदा खोज तथा उद्धार, प्राथमिक उपचार र घाइतेलाई अस्पतालसम्म पुर्याउने विधि बारे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला अस्पताल खाँदबारी, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेड क्रस सोसाइटी र खाँदबारी नगरपालिकाको संयुक्त टोलीद्वारा सम्पन्न भएको उक्त नमूना अभ्यास प्रदर्शनीको अवलोकन प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूले गर्नुभएको थियो। करिब दुई घण्टासम्म सञ्चालन भएको उक्त नमूना अभ्यासका क्रममा बाढी पहिरो तथा आगलागीमा परि घाइते भएकाहरूको उद्धार गरी प्राथमिक उपचार पश्चात अस्पतालसम्म पुर्याउने प्रक्रियाको बारेमा सिमुलेसन अभ्यास सम्पन्न भएको समेत परिनायक उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो।
1: संघुवासभाको उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत भोटखोला गाउँपालिका चार स्थित सिरेक भन्ने स्थानमा सुक्खा पहिरो खस्दा खादबारी किमाथाङका सड़क खण्ड अवरूद्ध भएको छ। जेठ 15 गते दिनको अन्दाजी 2 बजेको समयमा राजमार्ग भन्दा माथिबाट ठूला ठूला ढुङ्गा सहित सुक्खा पहिरो खसेपछि बाटो पूर्ण रूपमा अवरूद्ध भएको प्रहरी चौकी स्याक्सिला गोला संघुवासभाले जनाएको छ। सुक्खा पहिरोले अन्दाजी 10-15 मिटर सड़क पुरिएपछि अवरूद्ध भएको सड़क खुलाउन आवश्यक हल भइरहेको इलाका प्रहरी कार्यालय हेदाङना संघसभाले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो।
0: श्रोता, तपाईँ यति बेला संघुवासभा प्रहरी रेडियो कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा लिएर आएका छौ नेपाल प्रहरी प्रधान कार्यालय श्रव्य दृश्य शाखाबाट तयार पारिएको नाटक लालच एक सामग्री।
2: दाई, ए दाई, दाई।
3: हजुर।
2: निधाएर पो बस्नु भएको छ त दाई त?
3: ननिधाएर के गर्नु त भाइ, व्यापार छैन।
2: अनि मैले अस्ति मगाएको जुत्ता आ त भाइ, खै हेर्नुहोस् त?
3: छैन नि भाइ, नयाँ सामान हाल्नलाई व्यापार भएकै छैन।
2: यो व्यापारमा नभन्नु क्या दाइ, यसरी कहिले पैसा कमाइन्छ हौ?
3: अनि के गर्नु त भाइ?
2: मान्नुहुन्छ भने नि दाई, म सिकाउँछु पैसा कमाउने उपाय। तपाईँले 10,000 लगानी गर्नुभयो भने 20,000 कमाइ गर्न सक्नुहुन्छ।
3: ए भन न, के उपाय हो त्यस्तो? 10,000 लगानी गरेर 20,000 कमाइन्छ भने त मानिहाल्छु नि।
2: सुन्नु न भाइ, मसँग सक्कली जस्तै देखिने नक्कली पैसा छ है, त्यो पैसा मसँग किन्नुहोस् अनि दोब्बर कमाउनुहोस्।
3: के भन्छौ तिमी पनि? अनि नक्कली पैसा पनि कहीँ चल्छ त भने?
2: मजाले चल्छ भाइ, ब्याङ्कमा पनि सार्दिन्छ। अनि मैले त्यस्तै गरेर कति कमाइसके, तपाईँ आफ्नै दाई जस्तो लागेर पो भनेको त। अरूलाई त यस्तो कुरा म पनि कहाँ भन्छु त दाइ।
3: होइन, साँच्ची हो र भने भाइ? अनि मैले कसरी विश्वास गर्ने त यो पैसा ब्याङ्कमा पनि साटिन्छ भनेर? ल भन त।
2: तपाईँलाई विश्वास लाग्दैन भने नि पहिला म तपाईँलाई 1,000 का 4 नक्कली नोट दिन्छु, त्यसको बदलामा तपाईँले मलाई चाहिँ 2,000 दिए पुग्छ। अनि त्यो नोट बजारमा अथवा ब्याङ्कमा जहाँ गएर साट्नुहोस् है, नसाटिएपछि म जिम्मा लिन्छु।
3: ल दिउन् त भाइ 4 नोट मलाई। खै म पनि एकपटक विचार गरौँ, साटिन्छ कि साटिन्न।
2: तपाईँ ढुक्क आउनुहोस् के दाइ, मजाले साटिन्छ। लिनुहोस् 4, 1, 2, 3, 7 अनि 2,000 चाहिँ दिइहाल्नुहोस् त।
3: ल भाइ, पहिला म यो पैसा ब्याङ्कमा साटेर हेर्छु, अनि बाँकी कुरा गरौँ है त।
2: हुन्छ दाइ, हुन्छ, मजाले जानुहोस् ढुक्क भएर।

0: दाई काम भयो नि होइन?
1: भयो भाइ भयो, बैङ्कले त केही नभने खुर्कै साटिदियो त, म त छक्क परे भाइ।
0: मैले मजाले साटिदिन्छ दाई भनेर भने त अनि दाई।
1: हो रहेछ, होइन हो, यस्तो नोट कसरी बनायो भाइ? बैङ्कले सधैँ चाल नपाउँदो रहेछ त।
0: यस्तो गोप्य कुरा कहाँ भन्छु त म दाईलाई, बरु तपाईँलाई कति चाहिन्छ त्यो भन्नुहोस्, म ल्याइदिन्छु। फेरि यो कुरा कसैलाई नभन्नु नि फेरि।
1: धरू धर्म कसैलाई भन्दिनँ भाइ, मेरो विश्वास गर न, बरु 20 नोट अरू देऊ न, म 10,000 दिउँला हुन्न।
0: लएर बुढा हौसिएका किन नहुनु भइहाल्छ नि।
1: अनि 10-15,000 सटर भाडा तिरेर लाखौं लगानी गरेर दिनभर 5,000 व्यापार गर्न सकिन्न? यहाँ 10,000 लगानी गरेर एकैछिन 20,000 कमाइन रहेछ, अनि हौसी नपरेन?
0: हो त, ल लिनुहोस् 20,000 यी, अनि मलाई 10,000 अहिले नै दिनुहोस् त, मैले पनि अरूलाई दिने हो क्या यो पैसा, कहाँ मैले राख्ने हो त भाइ?
1: बाँकी राख्ने त कुरै भएन नि भाइ, बरु यस्तो पैसा कति छ भाइसँग?
0: खै भाइ, मैले पनि साथीलाई सोध्नु पर्छ।
1: अब यसो गरौँ त भाइ, यो दिनकै के साटेर बस्नु होइन, मसँग 5,00,000 जति पैसा छ, म त्यो दिन्छु, मलाई 10,00,000 देऊ नि त, भन्न भाइ।
0: पहिला म साथीलाई सोध्छु भने भाइ, अनि रहेछ भने त्यसै गरौँला, तपाईँलाई पनि ब्याङ्क गइरहन परेन, एकैचोटि साटे पुग्यो भने दाई।
1: ल ल ल ल, ठिक भन्यो तिमीले, त्यसै गरौँ।
0: हुन्छ दाई, म साथीसँग सल्लाह गरेर तपाईँलाई फोन गर्छु है।
1: ए हुन्छ भाइ, हुन्छ।

0: गर्दै यो झोलामा ठ्याक्कै 10 लाख छ होइन, एक हातले लिने अर्को हातले दिने हुन्छ दाई?
1: हो भाइ हो, गर्न त पर्दैन होला नि, के गरौँ गरौँ क्या भाइ एकचोटि?
0: पर्दैन दाई पर्दैन, अब घरमै गएर गर्नुहोस् न, मेरो विश्वास छैन तपाईँलाई, झन् त्यत्रो विश्वास दिलाएको अहिले यत्रो धेरै पैसा गर्छु भन्नुहुन्छ हौ तपाईँ, यहाँ अरूले देख्यो भने फेरि अप्ठ्यारो पर्दैन अनि?
1: ए हुन्छ भाइ हुन्छ हुन्छ।
2: त्यसपछि घरमा आएर हेर्छु त बन्डलको बीचमा कागज तलमाथि चाहिँ एक एकवटा नोट मात्र राखेको रहेछ हजुर। त्यसपछि मेरो त होस हवास नै उड्यो, अनि यहाँ आएको हुँ म्याम, छिटो पैसा कमाउने चक्करमा लाग्दा मेरो 5 लाख गुमे म्याम।
3: ल हेर बर्बाद भएछ नि, त्यस्ता ठगरलाई त यो मौका तपाईँले दिनुभयो नि, तपाईँले लोभ नगरेको भए यस्तो घटना हुने नै थिएन। आज भोलि तपाईँलाई गरे जस्तै डलर साट्ने, सुन सस्तोमा बेच्ने जस्ता प्रलोभनमा पारेर पनि ठगी गर्ने घटना एकदमै बढ़िरहेका छन्। त्यसैले त यस्ता अनावश्यक प्रलोभनमा पर्नु हुन र यदि त्यस्तो गतिविधि देखिएमा वा शंका लाग्यो भने तुरन्त प्रहरीमा जानकारी गराउनु पर्छ।
2: त्यही त म्याम, गल्ती त मेरै हो क्या, छिटो पैसा कमाउने दाउमा म फसे, फेरि बैंकमा साथमा जाँदा पनि खुरु साट्थ्यो, साँच्चै होला त नि भन्ने लाग्यो म्याम।
3: हेर्नुहोस् सुरुमा त तपाईँलाई विश्वास दिलाउन त्यो ठगले सक्कली नोट नै दिएको हुनुपर्छ, अनि विश्वासमा पारेर ठूलो रकम हात पारेपछि कागज दिएर ठगी गरे, यस्ता घटना पनि धेरै भएका छन्। तपाईँ नै भन्नुहोस् न, यति सजिलो पैसा कमाउने धन्दा ठग आफैले गरे भइहाल्थ्यो नि, तपाईँलाई पनि रातारात धनी बनाउन उनीहरूलाई के जरुरत पर्थ्यो र होइन र?
2: त्यही त म्याम,
3: त्यसैले ऊ बेला नै सचेत भएको भए यस्तो ठगीमै परिन्थेन।
2: हो रहेछ नि म्याम, तर त्यो ठगलाई जसरी पनि पक्राउ गर्नु होला म्याम, म त डुबे नि हजुर।
3: ठिक छ, त्यो मान्छेको सबै हुलिया सहितको एउटा निवेदन दिएर जानुहोस्, हामी छिटो भन्दा छिटो चाहिँ अपराधीसम्म पुगेर उसलाई कानूनी दायरामा अवश्य ल्याउँछौ।
2: हुन्छ म्याम, केही पत्ता लाग्ने बित्तिकै मलाई खबर गर्नु होला म्याम है।
3: हुन्छ हुन्छ, त्यो निवेदनमा तपाईँको नम्बर पनि छोड्नु होला है त।
2: हस् हस्
3: हुन्छ हस्।
4: हवस् त श्रोता, संखुवा सभा परिरेडियो कार्यक्रम पुनः प्रसारणमा सहयोग गर्ने पाक्रीवास एफएम 104 MHz खातबारीलाई विशेष धन्यवाद दिँदै सहकर्मी साथी परी जवान नमिता राई सहित म परिनायक निरीक्षक टंक प्रसाद बाह्रकोटी पनि विदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
5: जानेछ यो समय, रहने छैन सधैँभरि, बिहानीले नयाँ सन्देश ल्याउँछ हामी माझ उसै गरी, हाते मालो गर्दै गरौं सुनौलो वंश परिवेश, कहिले कहीं हार न मान्ने नेपाल मेरो देश। कृत्रिम भन या प्राकृतिक विपत्तिमा डगमगाउन्नौ कहिले पनि, पर्दाखेरि एक भएर अघि बढ्छौं जहिले पनि। त्यसैले त विपत्तिले हार मान्छ यहाँ, मेरो देश नेपाल छ जहाँ, मेरो देश नेपाल छ जहाँ।

जगाउने तिम्रो ती प्रभावहरू, मलाई खेलेर राख्न मन लाग्ने तिम्रो कारोबारहरू, तिम्रो मुटुको बिट वा मिठो गीत लेखी तिमीलाई मेरो जीवन नचा, तिमीलाई पनि हिट बनाए, तिमीलाई हाम्रो छोरी भयो भने मिस बनाए, तिमीलाई तर छोरा भयो भने साइन्टिस्ट बनाए तिमीलाई।

नक्सा र हेराइले बनाइदियो घाइते, त्यो लगाऊ मलाई त तिमी नै चाहिने, मायाले थिचन करोडको बिचमा तिमी जस्तो अरू खोजिन पाइने, राम्रोको खोजमा तिमी नपर सोचमा कमर हल्लाइदे जोसमा बरु जसुकै होस् न ल, हिरो वाला गुन्डा म त आउँदिन फोर्समा, सिधै मायामा पास हुन्छु लिदिन कोर्समा।

0: Thank you. It means a lot, Dai.
1: मलाई लाइभ पर्फर्मेन्स भन्दा पनि रेकर्डेड एमपी3 सुने जस्तो लाग्यो. मान्छेले लिपसिङ गरेर हो कि जस्तो
0: लागेको
1: छ. तपाईँ तपाईँ स्टुडियोमा जानुभयो भने त्यहाँ मिक्सिङको मान्छेले दुःखै पाउँदैन. दामी दामी एकदमै राम्रो. कमेन्ट गर्नलाई केही पनि छैन.
2: जस्ट अडियन्सहरूको तिमी फेभरेट हुन्छ ब्रो. यु डिड इट फर द अडियन्स. थ्याङ्क यू म्यान. थ्याङ्क यू. थ्याङ्क यू.
3: Rapper to God.

यसरी नाचेर त्यसरी नाचेको भएन भाइ, अरे तैले नाचेको हुँदै भएन भाइ, यता हेर कसरी नाच्दैछ तेरो दाइ।

टोलोनुको कारण छ सपना मरे मैले पुरी दिए खाडलमा सोच ठुलो तर रहर थिए साधारण आफूबाट आफै सायद भइरहेछु टाढा म बिर्सिए बाटो बिर्सिए कता जान छ वर्तमान भोगाईले खुसी दियो आनन्द खुसी छैन आँगनमा दिमागमा खेल्छ पागलपन म जिउँदो किन

नाश हुन्छ बिरले सब खनिए म तिर नै एक रोटो लाउने कमजोर भित्र पिरले ठाउँ मात्र तिरने बगाउँदैछ बिनाले म अभागिने छु भनी बस्टाउँदैछ।

छन् थोप्पाहरू फर्काउँदैछन् याद रुज्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोहि पार्छ लागिरहन्छ झझलको म लेख्दैछु मनले के दोष छैन कलमको बन्दछ नाखा तर महसुस तिम्रै म यति भन्न सक्छु विश्वास हाम्रो सदन हो सपनाका सहर मेरा झिलिमिली छन्।

हाम्रो सम्बन्ध कस्तो सबै देखिसकेका छु, साथ र माया केवल त्यति मात्र देऊ, लेखिराख्ने छु हाम्रो जिन्दगीको कथा, यहाँका खोल्ला तिमीलाई नै भेटिरहन देऊ, कहिले पनि तिमीलाई म दाँच दिन, जुनसँग जे जस्तो छौ तिम्रो सबै कुरा सुन्दर छ।

0: शिष्य आउँदैन कि क्या हो यार, फोन पनि लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो
1: झन् भने हामी बिर्सिक झन्
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको नि त
1: उहाँ आइहाल्यो नि

0: सुन्नुहोस् न,
1: भन्नुहोस् न,
0: के भन्थ्यो? आज मेरो बोयफ्रेन्ड लिन आउनु भ्याउँदैन अरे, त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउनु सक्नुहुन्छ दाई?

0: Yeah. Thank you, everyone. Johnny Jansen.
1: Balls in the ball, Chennai, sir. How do you like the performance? तिमीहरूको ग्रुपको नाम चाहिँ के हो अरे?
0: जेवाइडी
1: जेवाइडी ग्याङ आइसकेको छ. जेवाइडी को पर्फर्मेन्स कस्तो लाग्यो? हाम्रो जजेस लाइभ सोध्न चाहन्छौ. गिरिजी,
2: मोस्टली फ्री स्टाइल फ्री भर्सेस हाम्रा हुन्छ अन बिट होइन, रमाइलो हुन्छ. अनि पास्तो माइक पालापिलो गर्ने हो. अनि अहिलेको साइफर यसमा चाहिँ अलिकति फरक के भयो भन्दाखेरि, सबभन्दा पहिला त प्रोस टु द ब्याक भोकलिस्ट. त्यो हामीले हाइप म्यानको काम गरेको राम्रो, गुड जब अन डिएनएक्स हाइप म्यान, काम एकदम गुड जब अन हाइप म्यान. अनि जेन्सको भर्समा पनि लास्टमा छोड्दाखेरि हाम्रो यङ्गीले पनि हाइप दिइरहेको थियो. पछिबाट त्यो फिलरहरू हालेर भए पनि उसले क्लियर भर्स कम्प्लिट गरिदिइरहेको छ. गुड जब यङ्गी देयर. त्यो चाहिँ एकअर्कालाई कभर गरेको, द्याट्स असम. त्यही हो क्रु भनेको, स्टेजमा सँगै क्रु भनेको. अनि प्लस यो साइफर राउन्ड चाहिँ मलाई मजा आएर चाहिँ, किनभने मलाई चाहिँ कन्सर्ट हेरेर जस्तो लागेको छ. अनि दुईवटा डिफरेन्स चाहिँ के भन्दाखेरि, अहिलेको स्ट्यान्ड माइकमा गर्दा चाहिँ केटा कस्तो थियो भन्दाखेरि, टिभीको लागि रेडी भएर गरे जस्तो क्या. यहाँ चाहिँ फोकस है, हल्यो भने चाहिँ आउट अफ फोकस हुन्छ. त्यही भएर त स्ट्यान्ड माइकमा पालै पिलो गाउँ है भनेर त्यो दामी गरे क्या केटाले होइन. तर यो चाहिँ कन्सर्ट हेरे जस्तो लाग्यो क्या मलाई चाहिँ. हुन्छ नि त तिनजना नेपालको टप ऱ्यापर आइरहेको छ होइन, ल कन्सर्ट दिन गयो होइन, पहिला तिनजनाबाट पुरै भाइ दिएर जोस हुन्छ नि, एकदमै जमायो जोस. हामी सबैजना फ्यान्स, यो गीतहरू थाहा छ भन्ने टाइपको क्या, त्यो दियो जोस हुन्छ नि. किप इट अप, एकदम दामी छ. यो तिमीलाई टिम बनाएर त खाइदिनु रहेछ पुरा संसार. यो यसरी तिनजना है, मलाई चाहिँ आफूले अब सबैजना बेडरुम प्रड्युसर भइरहेछ. अब यो संसार एक्लै एक्लो भइरहेछ, ब्यान्डहरू पनि छैन. बेडरुम हेभी मेटल ब्यान्ड भन्छ, सिङ्गल बिट मेकर उसले पनि आफै मिक्सिङ गर्छ, सिङ्गल ऱ्यापर हेर्छ. हाम्रो जमाना ऱ्याप क्रु हुन्थ्यो, रकको ब्यान्ड हुन्थ्यो. सो ऱ्याप क्रुहरू पनि फिर्ता आएको मलाई हेर्नु मन लाग्यो, यो ब्यान्डले गर्दा होइन, यो जेवाइडीले गर्दा चाहिँ. आई वान्ट टु सी अ लॉट अफ ऱ्याप क्रुज कमिङ ब्याक, जस्ट लाइक बीए जीएफ सोलहरू भने जस्तो, गिरीश प्रणेल युनिटी भने जस्तो, नेप्साडस भने जस्तो, ऱ्याप क्रुहरू आए. द रिटर्न अफ ऱ्याप क्रु मैले देखेँ आज. गुड जब म्यान, किप इट अप.
3: एन्टरटेनिङ एपिसोड चाहिँ यो साइफर हुन्छ है, त्यस्तो लागिरहेको छ मलाई चाहिँ. अनि वी कुड सी द्याट हुन्छ नि, कतिको फर्स्ट टाइम होला क्या केटाहरू यस्तो थाक्या क्या हुन्छ नि. अहिलेसम्मको यत्रो यात्रामा चाहिँ आई थिङ्क आजको राउन्डमा चाहिँ एकदम थकित देखेको चाहिँ यो साइफर राउन्डमा होला है. अनि टक अबाउट द साइफर होइन, यो चाहिँ ठ्याक्कु बिचमा बिट स्विच पनि थियो, अनि त्यसपछि डिजे आशिष डिड अ गुड वर्क है केटा, इट इज अ गुड वर्क है. त्यो इम्प्रोम्प्टु मिक्सिङ चाहिँ उसले ठ्याक्कै मिलाइहाल्यो है, अलिकति होइन यो बिटको क्लस्टर थिएन होला क्या, फुल क्लस्टर फाइल थिएन होला. दुईटा बिटलाई चाहिँ उसले मजाले इम्प्रोम्प्टु मिक्स गरेर चाहिँ इट साउन्डेड अडिबल है. अनि पर्फर्मेन्स वाइज चाहिँ केटाहरूको यो मैले सोध्न त नपर्ने है, बट आई थिङ्क इट वाज अल प्री रिटन भर्सेस है केटाहरूको, पहिले पहिले लेखिदिएको भर्स है कि जेनिसले
4: आदि चाहिँ थोरै लेखा थोरै
3: चाहिँ जेनिसले के फ्रेस लेखा होइन हुन त. अब त्यो अहिले त्यो प्रेसरले गर्दाखेरि पनि केटाहरूले चाहिँ फ्रेस लेख्न पाएछन् त्यो देखि देख्न पाए होइन, तर वाफ अमेट भर्सेस चाहिँ राम्रै हो. तर अब साइफर भनेको थियो अनि यसो फ्रेसली लेखेर आएको भए चाहिँ म झन् बेसी पोइन्ट दिन्थेँ होला है. तर दिस वाज अ गुड पर्फर्मेन्स ब्रोले भने जस्तै एउटा कन्सर्टमा कन्सर्ट लाइकवाला सो नै थियो है. केटाहरूलाई चाहिँ सिङ्गल भन्दा पनि ग्रुपमा यसरी साइफर गर्दा चाहिँ दामी देख्दो रहेछ भने आज हामीले थाहा पायो होइन. सो जेस मलाई रमाइलो लाग्यो, दामी लाग्यो.

0: छाड्ने अडान हिमालय टाइम्स खबर लेख्छ। गत भदौमा भएको देशव्यापी युवा विद्रोह र फागुनको आम निर्वाचनले मुलुकको राजनीतिमा ठूलो फेरबदल ल्यायो। निर्वाचन मार्फत संसदमा नयाँ र युवा अनुहार भित्रिएपछि पुराना राजनीतिक दलहरूभित्र पुस्तान्तरण र आन्तरिक पुनर्गठनको बहस निकै तातेको छ। तर यति ठूलो राजनीतिक उथलपुथल र पार्टीले इतिहासकै सबैभन्दा खराब पराजय बेहोर्दा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आक्रामक शैली र प्रस्तुतिमा भने कुनै बदलाव देखिएको छैन। सम्बोधनका क्रममा अध्यक्ष ओलीले वर्तमान सरकार र राज्यका विभिन्न निकायहरू पूर्वाग्रही ढंगले अघि बढ़ेको आरोप लगाउँदै उनीहरूलाई संयमित रहन चेतावनी दिनुभयो। समय र परिस्थिति सधैं एउटै रहँदैन, उत्ताउ लिएर धेरै अगाडि नबढ़नुहोला। ओलीले भन्नुभयो, राणा शासन ढल्यो, पञ्चायती तानाशाही ढल्यो, राजतन्त्र ढल्यो, अनेक तन्त्रहरू गए। यो अराजक तन्त्र कति समयको पाहुना हो, यो धेरै समय चल्न सक्दैन। अध्यक्ष ओलीले पार्टीको नीति र नेतृत्वमा कुनै कमजोरी नरहेको दावी गरिरहँदा मञ्चमै रहेका पार्टीका उपाध्यक्ष विष्णु पौडेलले भने निकै फरक विश्लेषण सुनाउनु भएको थियो। उपाध्यक्ष पौडेलले अहिलेकै ढंग र कार्यशैलीबाट अब एमाले अगाडि बढ़न नसक्ने स्पष्ट निष्कर्ष सुनाउनुभयो। अध्यक्ष ओलीकै सामुन्ने खरो रूपमा प्रस्तुत हुँदै उपाध्यक्ष पौडेलले भन्नुभयो, हामीले जसरी काम गरिरहेका छौं यही रूपमा हाम्रो पार्टी अगाडि बढ़न सक्दैन, त्यसैले हामीले पार्टीको संगठनात्मक जीवनलाई पुनर्गठन गर्ने निर्णय गरेका छौं। उहाँले निर्वाचनको समीक्षा र पुनर्गठनको प्रस्ताव तयार पार्न सचिवालयले कार्यदल गठन गरिसकेको र त्यही आधारमा केन्द्रीय कमिटिमा थप छलफल गरेर ठोस निर्णय लिने जानकारी दिनुभएको थियो।
1: सरकारले मुलुकको पूर्वाधार विकासलाई तीव्रता दिन थप कानूनी तथा प्रक्रियागत आधार तयार गरिरहेको छ। पूर्वाधार निर्माण र विकास आयोजनामा वर्षौंसम्म देखिने कानूनी तथा प्रक्रियागत अवरोध हटाउन सरकारले विशेष पहल गर्दै यसका लागि पूर्वाधार न्यायाधिकरण गठन तथा आवधिक सहजीकरण ऐन संसेट एक्ट लगायतका संरचना र कानूनी आधार तयार गर्दैछ। यी संरचनागत र कानूनी आधार नहुँदा ठेक्का सम्झौता भएर पनि लामो समयसम्म काम सम्पन्न नहुने तथा आयोजना निर्माण लागत दोब्बर ती वर्षमा बढ़ेर आउने समस्या समाधान गर्न यससँग सम्बन्धित विभिन्न मुद्दा मामिलाको छिटो फर्स्यौट गर्न पूर्वाधार न्यायाधिकरण गठन प्रक्रिया अगाडि बढ़ाइएको छ। सनसेट लको तयारी गोर्खापत्रमा खबर छ।
0: सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत भ्याट बिल लिने उपभोक्ता र वैधानिक माध्यमबाट विप्रेषण पठाउने नेपालीलाई प्रोत्साहन गर्न लोटरी चिट्ठा योजना घोषणा गरेको छ। सरकारका अनुसार कर छली नियन्त्रण, राजस्व वृद्धि तथा हुण्डी कारोबार निरुत्साहित गर्ने उद्देश्य सहित ल्याइएको यो कार्यक्रम कार्यान्वयनमा आए दैनिक रूपमा सर्वसाधारणले नगद पुरस्कार जित्न सक्ने सरकारले बताएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेटमा ल्याएको योजना अनुसार भ्याट बिल लिने दिने संस्कृति विकास गर्न भ्याट बिल लोटरी कार्यक्रम ल्याइएको हो। उनका अनुसार वस्तु तथा सेवाको खरिद बिक्रीमा जारी हुने प्रत्येक भ्याट बिल स्वत लोटरी टिकटमा रूपान्तरण हुनेछ र त्यसका आधारमा दैनिक नगद पुरस्कार वितरण गरिनेछ। यसले उपभोक्तालाई बिल माग्न र व्यवसायलाई वास्तविक कारोबार अभिलेखीकरण गर्न बाध्य बनाउनेछ। दैनिक लखपति बनाउने सरकारको चिट्ठा योजना के हो शीर्षकमा अभियान दैनिकमा छापिएको खबर हो यो।
1: नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको आज जेठ 21 गते दुई दशक पूरा हुँदैछ। पुनर्स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त भएको घोषणा भएको हो। जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको दुई दशक पूरा हुँदा पनि दलितमाथिको भेदभाव घट्न सकेको छैन, यो खबर गोर्खापत्रले छापेको छ।